आप जनावह हर जन मंगल गावह, बिसर नाही कबहुँ हिय ते, एह बिद मन मैं पावह। गुरपुरा पीत्यो वड भागी, जन नानक कतह ना जावह। ना खौ जति सति नहीं पड़या, मूरख मुगदा जन्म भया। परणवत नानक तिनकी शरणा, जिन तू नाही विसरया। परणवत नानक तिनकी शरणा, जिन तू नाही विसरया। परम सम्मान योग चवर शतर तख दे मालिक, जुगो जुग अटल साहिब सतगुरु, श्री गुरु ग्रंथ साहिब महाराज जी दी पावन पवित्र हजूरी अंदर सुभाईमान खोए बैठे गुरमुख प्यारे सतसंगी जनों, अमृत बचना दा सोदर रहे राज साहब जी दा पाठ, और उस तो उपरंत हजूर दे अमृत बचन कीर्तन रूप अंदर आप जी ने श्रवण कीते ने। आओ अपने ख्यालां नूं संकोचदे होए अंतर्मुख हो। कल दी जो आपां इक विचार दी लड़ी आरंभ कीती है, उहदे वल थोड़ा जिहा आपां पंछी झात जरूर पा लईए। कल आप जी दे चरणां विच बेनती कीती सी कि आखिर इस शरीर नूं धारण करन दा कोई मकसद है, ते संपूर्णता कीती सी कि आपां केवल इंद्रियां दे रस विच मस्त हो के शरीर दी बाजमुखी क्रिया तक सीमित हाँ, पर हकीकत विच ये पता ही नहीं कि एक दिन इस शरीर नूं इस चोले नूं त्याग के जीव आत्मा ने जाना है, ते फिर इस जिंद दा सहारा कौन बनेगा, इस जिंद दा आसरा कौन होवेगा। ते संपूर्णता विच आप जी दे चरणां दे विच बेनती कीती सी कि केवल एक सतगुरु है जिस दा शब्द साडी जिंद दे नाल जांदा है, बाकी शरीर नाल तुरन वालियां दा काफला बहुत ज्यौंदियां भी मिलदा है, मरण तो बाद भी लोक नाल चलदे ने। पर एक बेनती आरंभ विच करदिआं, कई वारी इस भरम विच आपां रह जांदे आं कि कोई आदमी चलाना करदा है ते उस दी अर्थी नाल लोकां दी गिनती बहुत हुंदी, कई वारी उहदे भोग ते लोकां दी गिनती हजारां लखां दी तादाद विच हो जाएगी, ते आपां सहज सुभाए कह दिंदे आं कि जिस बंदे दे भोग ते जिस बंदे दी अर्थी नाल लखां बंदे चले होण, आखिर रब दी दरगाह विच प्रवान हो ही गया होना है, क्योंकि ये इकट्ठ दसदा पे कि इस बंदे दी किन्नी कु बनी सी। सतगुरु गुरु नानक साहब ने बड़ा स्पष्ट बचन कहे, कहन लगे इस भरम नूं अपने मन विच ना पाली कि लोकां दी गिनती पिछे होवे ते रब दी दरगाह विच प्रवान हो जाईदा है। साहब ने इको तुक विच गल मुका दित्ती, कहन लगे चंगा नाउं रखाए कै जस कीरत जग ले, ते इन्नी वड्डी रब दी रहमत होवे उमर भी थोड़ी नहीं। साहब ने जदों उमर दी गिनती कीती ते शब्द वरते जे जुग चारे आर जा, खोर दसूनी खोए नवा खंडा भी जानिए
نال چلے سب کوئے چنگا ناؤں رخائق ہے جس کیرت جگ لے پر پیارے ہو کی چنگا نا واہ واہ واہ واہ کران نال ہی پربھو پروان کر لیندا ہے صاحب کہن لگے جے تس نظر نہ آوئی تا وات نہ پوچھے کہ پرمیشور دی نظر وچ جے پروان نہیں تے سجنا کسے نے تیری وات نہیں پوچھنی آؤ ستگرو گرو گرنتھ صاحب دی امرت بانی نے کل ایک اپدیش کیتا سی کہ گرو تو بنا جیو آتما دا ادھار نہیں اسے لڑی نو آپا آج اگے تورنا ہے کہ گرو کیسا چاہیدا ہے کیونکہ جدو شبد گرو تارن کر لی آندا ہے کئی واری ساڈے سجن اے وی شبد کہہ دیندے نے جڑے کیول دمب پیخ پکھنڈ تک سیمت نے میں آرام وچ عرض کردیا کہ کسے تے کٹاکش کسے تے ترک نہیں پر جو گرو گرنتھ صاحب دی بانی جی نے سانو اپدیش دتا ہے کئی واری یہ بھرم پا لینے ہاں کہ جڑی گرو تارن کرن دی گل کہی یہ شاید ساڈے گرو تے لاگو ہوندی ہے وہ کہندے گرو گرنتھ صاحب ہی کہندا ہے کہ گرو تو بنا گزارا نہیں کوئی کسے بندے نو گرو منی بیٹھا ہے کوئی کسے نو گرو منی بیٹھا ہے آؤ آپ یہ بھی نخیڑا بانی وچ کر لیے کہ کیسا گرو چاہیدا ہے اس گرو کول کی رحمت ہے اس تو اگے اسی امرت شبد جو گرو گرنتھ صاحب چاہے تے کھنڈے باٹے دے امر دی کیوں ضرورت ہے اس دی وچار اج کران گے کرو کرپالتا سادھ سنگت دی آپ اسیس بخشو تن گرو کلگی تار جی دے اس پوتر پرب نو خالصا جی دے سرجنا دیوس نو آپا منا رہے ہیں تے ارداس کریے میرے داتا جی کرپا کرو جے امرت دی دات لئی ہے تے اندر نام امرت دا نرنتر پرواہ چل جائے جے امرت دی دات نہیں تے کرپا کر کے سانو امرت دی دات بخشو وچار ارمبن تو بہلا بینتی ہے کہ اکاگرتا ضرور بخشو کیونکہ اکاگرتا تو بنا اندر کھڑ جائے تے وشے تو بندہ تھڑک جاندا ہے کرو بخشش گرو بخشی فتح پروان کرو جی واہ گرو جی کا واہ گرو جی کی فتح کل وشا سی کہ مت کو پرم پولے سنسار گر بن کوئے نہ اتر سپار گر کرتا گر کرنے جوگ گر پرمیشر خی پی ہوگ تے صاحب نے اتے ایک شبد کیا کہن لگے کو نانک پرب اے جنائی اس توک ول تیان دیا جی ایتھے شبد نہیں ورتیا کہ گرو نے مینوں گل جنائی حضور کہندے کہو نانک پرب اے جنائی پرب دا ارت پربھو کران گے واہگرو کران گے کہ میرے پرماتما واہگرو نے مینو ایک گل دی سوجی دتی کی سوجی دتی کہن لگے بن گر مکت نہ پائی ہے پائی پربھو نے گل سمجھا دتی کہ گرو تو بنا مکتی نہیں گرو ہی تیرا مکتی داتا ہے ہن سوال اٹھیا بھی گرو کون کندا ہے تے ایک بینتی کراں اصل وچ بانی وچ گرو گور ست گرو تے ست گر شبد بڑی وری آیا ہے ہن حضور نو پوچھئے بھی گرو کون ہوندا ہے اے دو اکھراں نال بنیا ہے اصل وچ گرو شبد ہی ایسا بھاو پورت ہے کہ اپنے آپ وچ گرو شبد بڑی وڈی رمز سمو کے بیٹھا ہے جڑا اسی شبد گرو پڑھنے ہیں اے دی اتپتی اے شبد دی خوند آئی ہے سنسکرت دی گری تاتو وچوں اے پیدا ہویا ہے دو اکھراں نال شبد بنیا ہے ایک ہے گو تے دوسرا ہے روح گو دا ارتھ اکھری ہوندا ہے خنیرا تے روح دا ارتھ ہوندا ہے چانن گرو دا اکھری ارتھ ہی اے ہے کہ جڑا ساڈے اندر دے خنیرے نو ختم کر کے چانن دا چراغ بال دے وے شبد دا دیپک بال دے وے اصل وچ او گرو ہے تے اگلی بینتی کراں ہن گرو گرنتھ صاحب جی نو پوچھئے مہاراج کہ کیڑا گرو ہوندا ہے گرو دی پربھاشا کی میں تین چار پرمان دے کے اس تو اگے ترنا امرت دے وشے ول کیونکہ اے گل نکھیڑنی ات لازمی ہے اسی بھرم کئی سجن پا لیندے نے کہ جو اے شبد گرو گرنتھ صاحب وچ کہے اے ساڈے گرو لئی کہے ہون گے تے شبداں دی لوک درو ارتھ اپنے ڈھنگ نال کر کے یتن کردے نے کہ شبداں دے راہی سدھ کریے گی جو گرو گرنتھ صاحب کہندا ہے ساڈا ہی گرو اس طرح دا ہے
ਹਜ਼ੂਰ ਨੂੰ ਪੁੱਛਿਆ ਤੇ ਦਾਤਾਰ ਨੇ ਗੁਰੂ ਦੀ ਪਰਿਭਾਸ਼ਾ ਵਿੱਚ ਪਹਿਲਾ ਬਚਨ ਕਿਹਾ, ਕਹਿਣ ਲੱਗੇ ਜਿਸ ਮਿਲਿਆ ਮਨ ਹੋਏ ਆਨੰਦ, ਸੋ ਸਤਿਗੁਰ ਕਹੀ ਹੈ ਕਿ ਜਿਸ ਨੂੰ ਮਿਲਣ ਦੇ ਨਾਲ ਅੰਦਰ ਨੂੰ ਆਨੰਦ ਮਿਲਦਾ ਹੋਵੇ, ਅੰਦਰ ਨੂੰ ਖੇੜਾ ਮਿਲਦਾ ਹੋਵੇ, ਤੇ ਆਨੰਦ ਦਾ ਅਖਰੀ ਅਰਥ ਪਿਛਲੀ ਵਾਰੀ ਵੀ ਅਰਜ਼ ਕੀਤਾ ਸੀ, ਆਨੰਦ ਦਾ ਅਰਥ ਕੇਵਲ ਕੁਝ ਸਮੇਂ ਦੀ ਵਕਤੀ ਖੁਸ਼ੀ ਨਹੀਂ, ਆਨੰਦ ਦਾ ਅਰਥ ਥੋੜੇ ਸਮੇਂ ਦਾ ਅੰਦਰ ਦਾ ਖੇੜਾ ਨਹੀਂ, ਅਸਲ ਵਿੱਚ ਆਨੰਦ ਦਾ ਅਰਥ ਇਹ ਵੇ ਕਿ ਜਦੋਂ ਗੁਰੂ ਕਿਰਪਾ ਕਰਕੇ ਅੰਦਰ ਦੇ ਔਗੁਣਾਂ ਨੂੰ ਕੱਟ ਦੇਵੇ, ਅੰਦਰ ਗਿਆਨ ਦਾ ਸੁਰਮਾ ਦੇ ਦੇਵੇ, ਤੇ ਉਹਦੀ ਕਿਰਪਾ ਨਾਲ ਸ਼ਬਦ ਦੀ ਕਮਾਈ ਕਰਕੇ ਇੰਨਾ ਕੁ ਦਮ ਆ ਜਾਏ ਕਿ ਬੰਦੇ ਦੀ ਜ਼ਬਾਨ ਵਿੱਚੋਂ ਨਿਕਲੇ ਹੋਏ ਸ਼ਬਦ ਲੋਕ ਤੇ ਪਰਲੋਕ ਸੱਚੇ ਹੋ ਜਾਣ, ਸੱਚ ਜਾਣੋ, ਇਸ ਅਵਸਥਾ ਨੂੰ ਆਨੰਦ ਕਿਹਾ ਜਾਂਦਾ ਹੈ। ਸਾਹਿਬ ਨੇ ਕਿਹਾ ਕਿ ਜਿਸ ਮਿਲਿਆ ਮਨ ਹੋਏ ਆਨੰਦ, ਸੋ ਸਤਿਗੁਰ ਕਹੀਏ। ਕਿਹੜਾ ਆਨੰਦ? ਉੱਥੇ ਹਜ਼ੂਰ ਨੇ ਬਾਣੀ ਵਿੱਚ ਕਹਿ ਆਨੰਦ ਆਨੰਦ ਸਭ ਕੋ ਕਹੇ, ਅਗਲੀ ਤੋਕੇ ਆਨੰਦ ਗੁਰੂ ਤੇ ਜਾਣਿਆ ਕਿ ਗੁਰੂ ਨੂੰ ਮਿਲ ਕੇ ਆਨੰਦ ਹੁੰਦਾ, ਗੁਰੂ ਹੈ ਹੀ ਉਹ ਜਿਹਨੂੰ ਮਿਲ ਕੇ ਆਨੰਦ ਆਵੇ। ਹੁਣ ਇੱਥੇ ਆਨੰਦ ਦੇ ਅਰਥ ਦੋ ਚਰਿਆਂ ਚ ਖੁਸ਼ੀ ਖੁਸ਼ੀ ਨਹੀਂ। ਮੈਂ ਫਿਰ ਬੇਨਤੀ ਕਰਦਿਆਂ, ਮੰਨ ਲਓ ਕੋਈ ਮਨੁੱਖ ਗੁਰੂ ਨੂੰ ਮਿਲਦਾ ਹੈ, ਆਮ ਦੇਹ ਧਾਰੀ ਕਿਸੇ ਨੂੰ, ਤੇ ਉਹਦੇ ਘਰ ਪੁੱਤਰ ਨਹੀਂ, ਰੱਬ ਨੇ ਮੇਲ ਕੀਤੀ ਪੁੱਤਰ ਹੋ ਗਿਆ, ਕਹਿੰਦਾ ਦੇਖੋ ਜੀ ਜਿਹੜਾ ਬਾਣੀ ਵੀ ਸ਼ਬਦ ਆਇਆ ਗੁਰੂ ਨੂੰ ਮਿਲ ਕੇ ਆਨੰਦ ਹੁੰਦਾ ਹੈ, ਮੇਰੇ ਘਰ ਪੁੱਤਰ ਆਇਆ ਤੇ ਆਨੰਦ ਆ ਗਿਆ।